تو جناب آج کا جو ٹاپک ہے وہ ہے جناب, جیسا کہ آپ جانتے ہیں کہ آج کا ٹاپک ہے خود اعتمادی. اس پہ ہم بات کر رہے تھے, اسی پہ میرے کچھ وچار آپ کے ساتھ شیئر ہوئے اور کچھ آپ کی ایسی وشیش اور ٹپنیز ہیں جو مجھے ملیں گی, لیکن کچھ جگہوں پہ کچھ خیالات ایسے ہیں, کچھ وچار ایسے ہیں جو ایک دوسرے کے ساتھ میچ نہیں کرتے. اور جب انسان ایک دوسرے کے ساتھ اپنے خیالات میچ نہیں کروا پاتا نا, تو وہاں پہ آپ کا سب سے پہلے جو پوائنٹ ڈس ایگریڈ ہوتا ہے وہ ہوتا ہے آپ کا سیلف کانفیڈینس. تو سیلف کانفیڈینس جہاں پہ تباہ ہوتا ہے وہاں سے بچنا کیسے چاہیے, آج اس حوالے سے تھوڑی سی ڈسکشن چل رہی ہے. اگر آپ اس حوالے سے کچھ جانتے ہیں یا آپ یہ بہتر جانتے ہیں کہ کیسے بچنا چاہیے, تو پھر مجھے بھی گائیڈ کیجئے جہاں پہ آپ کی خود اعتمادی مجروح ہو رہی ہوتی ہے. بیسیکلی کہاں پہ مجروح ہوتی ہے, کن جگہوں پہ مجروح ہوتی ہے, کون سے ایسے پوائنٹ ہیں ان جگہوں پہ مجروح ہوتی ہے جہاں پہ آپ بہت زیادہ کلوز ریلیشنس میں رہتے ہیں. فار ایگزامپل آپ امپلائر ہیں کسی جگہ پہ اور آپ کے ساتھ کوئی ایسا امپلائی ہے جو آپ کے بہت زیادہ کلوز اور وائس پریزیڈنٹ یا اس جگہ کی پوزیشن پہ موجود ہے, یا یہ کہہ لیں کہ آپ روزمرہ کی زندگی میں ان جگہوں پہ موجود ہے جن جگہوں پہ موسٹلی انسان کوشش کرتا ہے اپنے آپ کو اوائڈ کرنے کی, جو پریزیڈینشیل سیٹ اپ ہوتے ہیں. جیسا آپ جانتے ہیں کہ اگر ہم بزنس مینجمنٹ کو لے کے چلیں یا سیلز اینڈ مارکیٹنگ کو لے کے چلیں, تو پریزیڈینشیل سیٹ اپ اور آرگنائزیشن سیٹ اپ دو سیٹ اپ ہوتے ہیں مارکیٹنگ میں اور ان سینس میں. تو موسٹلی وہاں پہ یہ میں بات اس ٹاپک سے کیوں کر رہا ہوں کہ بزنس مینجمنٹ یا مارکیٹنگ یا سیلس کو لے کے, کیونکہ موسٹلی جو ہمارے نوٹنگ شہر میں یا یو کے میں یا جو بھی کمیونٹی ہے وہ جتنے بھی کام کرتے ہیں وہ اس سے ریلیٹ کام کرتے ہیں. کوئی نہ کوئی سیلز پرسن ہے, کوئی مارکیٹنگ پرسن ہے, کوئی سیلف امپلائڈ ہے, کوئی کیریئر ہے, کوئی مطلب ہر جگہ پہ آپ کو بزنس مینجمنٹ کی پلاننگ اور رولز کا ہمیشہ تھوڑا سا دھیان رکھنا پڑتا ہے. تو ان جگہوں پہ جب اسپیشلی پروفیشنلی حوالے سے آپ دیکھتے ہیں, ان میں سب سے زیادہ خود اعتمادی کہاں پہ مجروح ہوتی ہے, جہاں پہ آپ اپنے آنر کے بہت زیادہ قریب ہوں, یا تو کوئی فرینڈشپ ہو, بھائی ہوں ایک دوسرے کے, یا مذاق میں آپ کو بات کریں. تو پھر ایسا ہوتا ہے کہ جب باقی امپلائیز کی میٹنگ آتی کچھ ہوتی ہے, تو اکثر جو باسز ہوتے ہیں نا وہ آپ کو ہلکا پھلکا سا نا ٹاؤن کرواتے ہیں. بیسیکلی وہ ہوتا ہے اس لیے کہ آپ کسی نہ کسی پہ فلاز آپ کی نظر آ رہے ہیں کسی پہ, لیکن آپ اسے زیادہ کام کور کر رہے ہیں, تو پھر اس چیز کو وہ اگنور کرتے ہیں. ظاہر سی بات ہے خوبی اور خامیاں انسان کے ساتھ ہوتی ہیں, وہ اس چیز کو اگنور کرنے کے لیے کوشش کرتے ہیں کہ آپ کی ہلکی سی نا کلاس ہو جائے باقی اسٹاف کے سامنے. تو اس میں سب سے پرابلم بڑی کیا آتی ہے کہ آپ کی جو خود اعتمادی جو سیلف کانفیڈینس ہے وہ ہلکے سے مجروح ہوتا ہے کہیں نہ کہیں پوائنٹ پہ, کسی نہ کسی جگہ پہ, کسی لوز پوائنٹ پہ نا وہ آ کے مجروح ہوتا ہے. تو بیسکلی آپ کیا کرتے ہیں کہ جب اس لوز پوائنٹ کو آپ نکالنا چاہتے ہیں, زندگی میں سے باہر نکالنا چاہتے ہیں, تو وہاں کور کیا چیز کرتی ہے, وہاں کور کرتی ہے آپ کی خود اعتمادی, وہاں پہ آپ کا سیلف کانفیڈنس آتا ہے. اور جب آپ نے سیلف کانفیڈنس کے ساتھ آپ بات کرتے ہیں تو پھر آپ کی بات کو کاٹ دیا جاتا ہے, کیونکہ وہ ایک کلوز ریزیمبلنس ایسی ہوتی ہے. امید ہے کہ آپ میری بات سمجھ رہے ہوں گے, لیکن جنہیں سمجھ نہیں آ رہی ان کو میں سمجھا سکتا ہوں. 0115-710-0971 اس نمبر پہ میسج کیجئے, واٹس ایپ پہ آپ کے کیا وچار ہیں, خود اعتمادی کہاں پہ لوز ہوتی ہے, کہاں پہ بڑھتی ہے, یہ آپ نے مجھے بتایا. اور جب بڑھتی ہوئی خود اعتمادی ہوتی ہے وہ انسان کو کس طرح کی محافل میں لے کے جاتی ہے, کس طرح کی انوائرمنٹ میں لے کے جاتی ہے, اور کس جگہ سے آپ کو بچاتی ہے یا کس جگہ سے آپ کو مرواتی ہے, یہ ساری چیزیں آپ نے اپنے ذہن میں رکھتے ہوئے آپ نے کوشش یہ کرنی کہ آپ تھوڑا سا اپنے آپ کو مزید موٹیویٹ کریں. ان لوگوں کے لیے جو لوگ بظاہر آپ کو یہ دیکھتے ہیں کہ یار اب یہ ڈوب چکا ہے, اب یہ نکل چکا ہے, اب یہ بس ختم, اب یہ نہیں اٹھے گا, تو وہاں سے جو ایکسلریشن پوائنٹ ہوتا ہے نا, وہ اکثر کہتے ہیں نا ٹک ٹاک پہ بھی بڑی فیمس ایک ریچ چلتی ہے کہ جو کامیاب لوگ ہوتے ہیں نا وہ گرتے ہیں, لازمی گرتے ہیں, کیونکہ اب وقت نے انہیں یہ جو سیچویشن ہے یہ دکھانی ہوتی ہے. بیسیکلی لوگ کیا کرتے ہیں, لوگ آپ کو کوشش کرتے ہیں کہ کور کر سکیں, لوگ آپ کو موٹیویٹ کر سکیں. بہت کم ایسے لوگ ہوتے ہیں, بہت ریئر ایسے لوگ ہوتے ہیں جو یہ کر سکتے ہیں. لیکن اگر آپ نہیں کرنا چاہتے یا نہیں کر سکتے آپ, یا کسی کے سامنے آپ نہیں آ سکتے, تو پھر جو بیک اینڈ پہ رہ کے کھیلنے والے لوگ ہوتے ہیں وہ لوگ بڑے خود اعتماد ہوتے ہیں, کیونکہ ان کو کوئی دیکھ نہیں رہا ہوتا. خود اعتمادی سب سے بڑی چیز کہ آپ کو کوئی دیکھ نہ رہا ہو. اکثر ہوتا ہے نا کہ جب آپ نے میں اکثر کہتا ہوں کہ جب موٹیویشن کے حوالے سے ہم دیکھتے ہیں نا کہ کہیں بندہ ناراض ہو جاتا ہے, کہیں کسی جگہ پہ بندہ یہ کوشش کرتا ہے کہ یار اب میرے پاس جو چیزیں ہیں وہ ختم ہو چکی ہیں, اب میں آگے جا نہیں سکتا, میرے پاس کوئی چانسز نہیں ہیں باقی کہ میں زندگی کو آگے لے کے چلوں. جس جگہ پہ آپ بالکل ناراض, بالکل ٹوٹ جاتے ہیں, وہاں سے
सिर्फ आपके अंदर एक पावर होती है जिसको आप खुद एतमादी कहते हैं। सेल्फ कॉन्फिडेंस एक ऐसी चीज है जिस चीज को आप लेके आगे चलते हैं, वो सेल्फ कॉन्फिडेंस जिन बैरियर्स पे, जिन चुराहों पे खड़ा होता है, वो होते हैं आपकी जहन की ऐसी सोचें, ऐसी असवाज, आपकी जहन की ऐसी टेन्योर होता है जिस टेन्योर में से आप अक्सर गुजरना चाहते हैं, लेकिन आप कोशिश करते हैं कि आप उस टेन्योर को इग्नोर कर दें, या उस टेन्योर से गुजरते हुए आप इस चीज़ का ख्याल करें कि आपके पास वो चीज़ें ना रहें जिन चीज़ों के लिए अक्सर आप दुनिया के सामने नज़रें भी झुकाते हैं, दुनिया के सामने आप कभी कभी अपनी गर्दन को नीचे भी झुका लेते हैं, सुन लेते हैं, जहां पे आप सुना सकते हैं वहां पे भी आप सुन लेते हैं, आप किसी बात का लॉजिकल जवाब नहीं देते, वहां पे आप बहुत ज्यादा रिस्पेक्ट करते हैं अगले की। और ये रिस्पेक्ट मेरी लाइफ में बहुत ज्यादा है, काफी जगहों पे मुझे ऐसी चीज पे कंप्रोमाइज करना पड़ता है, जवाब भी होते हैं, लेकिन वो कहते हैं ना कि मैं करना ही नहीं चाहता हूं तुमको लाजवाब, वरना सौ सौ जवाब हैं तेरे एक एक सवाल के। तो ऐसे जो लोग होते हैं वो आपकी जिंदगी में बड़े इंपॉर्टेंट होते हैं। स्पेशली मैं जिन लोगों को अपने करीब रखता हूँ या जिन लोगों को जहन में सोचते हुए मैं कोशिश करता हूँ, प्रेजेंट में, पास्ट में, फ्यूचर में, मैं ये कोशिश करता हूँ कि उनके सामने हम कभी भी नहीं जैसे वो कह रहे हैं वैसे कर दें, हालांकि आपको पता है कि रिजल्ट गलत होगा, वो चीज़ रिजल्ट ओरिएंटेड नहीं होगी और लॉसेस भी किसी पे होते हैं, लेकिन इंसान सोचता यही रहता है, कर नहीं सकता वो अलहदा बात है। एनीवे, सेल्फ कॉन्फिडेंस को जहाँ पे भी आपने बढ़ाना है, जहाँ पे भी अपने आप को लेके चलना है, सेल्फ कॉन्फिडेंस को, अपने एतमाद को आपने लेके चलना है, वहाँ पे सबसे जो इम्पोर्टेंट चीज़ आपके पास आती है वो आती है आपकी कंपेनियनशिप, आपकी जो फॉलोअरशिप, आपकी जो कंपेनियनशिप है वो कैसी है, आपका ऑरा कैसा है, आपने उस जगह पे अपने आप को कैसे मोटिवेट करके रखा है। ये चीज़ें हमेशा आपके सामने रहेंगी जब उन चीज़ों को आप डिस्कशन में लेके आते हैं या कोशिश करते हैं कि आप सोचें या डिस्कशन में लेके आएं, और लोग फिर आपका साथ नहीं दे पाते ना चाहते हुए भी, या उनकी अक्ल इतनी होती है, या वो इतना समझ नहीं सकते, या एज फैक्टर ऐसा आ जाता है कि आप उसको समझने से कासिर होते हैं, तो फिर आपके पास एक ही जगह रह जाती है, वो होती है आपकी खुद एतमादी, वो कॉर्नर जिस कॉर्नर में खड़े हो के आप अपने आप से बात कर सकें, वो आपके रूह के अंदर एक ऐसा पैमाना होता है, एक ऐसा मैखाना होता है, एक ऐसी जगह होती है जिस जगह पर अक्सर इंसान अपने आप को अकेला महसूस करता है, उस जगह पर आप खड़े हो जाएं। अगर आपके सामने मिरर, शीशा, यानी अपनी ज़ात को देखने वाली कोई चीज़ भी है, तो फिर आप उससे डिस्कशन में आ जाएं, आप उससे एक बार आंखों में आंखें डाल के बात करें कि तुम ऐसे नहीं, तुम ऐसे करते, तो ये आपकी जो चीज़ है ये खुद एतमादी बढ़ाएगी, और इसको जब आप इम्प्लीमेंट करेंगे अपनी प्रैक्टिकल लाइफ में, तो फिर वही मिरर आप अपने सामने रखें। आप ये मत सोचेंगे कि आपके सामने CEO है, आपके सामने ऑर्गेनाइजेशन का कोई बहुत बड़ा चैलेंजर बैठा हुआ है, या कोई भी होम ऑफिस का एम्प्लॉई हो, व्हाटएवर, ठीक है, जो भी है, आपने सिर्फ क्या करना है कि आपने उस मिरर को अपने सामने रखना है और फिर बोलते जाना है, और जब आप 110% बोल लेंगे, और यहाँ पे गुड लक क्या आती है कि अगर आपका कोई सुनने वाला अच्छा लिसनर हो, अच्छा लिसनर बहुत कम होते हैं, आपकी बात कंप्लीट होने से पहले वो आपकी बात ना काटे, तो यकीन करें आपकी लाइफ कमाल कमाल कमाल A1 परफेक्ट हो जाएगी। लेकिन अगर आपकी लाइफ में ऐसे लोग मौजूद नहीं हैं जो लॉजिकली आपकी बात को समझ नहीं सकते, आंसर नहीं कर पाते और आगे से बोल पड़ते हैं, तो फिर वहाँ पे खामोश हो जाना आपके लिए सबसे बेहतर है। ये चीज़ आपकी खुद एतमादी, सेल्फ कॉन्फिडेंस को बहुत ज़्यादा बढ़ावा देती है।

السلام علیکم، نمستے، ستیا کار، ہیلو ہیلو ہیلو، ا ویری بیوٹیفل ایکسائٹنگ پلس چارمنگ مارننگ آپ سبھی لسنرز کے لیے۔ جی تو لسنرز، میں ہوں آپ سبھی کی ہوسٹ، آپ سبھی کی دوست، دا ون اینڈ اونلی آر جے زینب فاطمہ، اور آپ سن رہے ہیں آپ کا اپنا پسندیدہ شو، آپ کا اپنا کمفرٹ پلیس، دا ٹی وی ڈائیلاگ، جو کہ آن ایئر ہوتا ہے صرف اور صرف ریڈیو فضا 97.1 ایف ایم اینڈ ڈیب پہ۔ اور جیسا کہ لسنرز، آپ سبھی کو ہے معلوم کہ ریڈیو فضا 97.1 ایف ایم اینڈ ایپ ہی ہے وہ واحد پلیٹ فارم جہاں آپ کو ملتی ہے انفارمیشن، ساتھ ہی ساتھ ہوتی ہے میری اور آپ کی کمیونیکیشن۔ اور پھر ہم پروگرام میں شامل کرتے ہیں کچھ ایسے دلچسپ ٹاپکس، کچھ ایسے معلومات جو کہ ہو سکتا ہے آپ جانتے ہوں، یا یہ بھی ہو سکتا ہے کہ آپ ان باتوں سے ہوں باخبر۔ تو ہم پوری کوشش کرتے ہیں کہ ہم آپ کی معلومات میں اضافہ کریں اور آپ کے زندگی میں کچھ نئی، کچھ الگ، کچھ منفرد قسم کی انفارمیشن لے کر آئیں۔ اور پھر ساتھ ہی ساتھ جب ہم گپ شپ کر رہے ہوتے ہیں، یعنی کہ انفارمیشن کی بات چیت کر رہے ہوتے ہیں، تو اس چیز کا بھی بھرپور خیال رکھا جاتا ہے کہ کہیں آپ سے بور نہ ہو جائیں۔ سو اس کے لیے ہم پروگرام میں شامل کرتے ہیں ایسے مزے مزے کے ساؤنڈ ٹریکس جو کہ ہمارے لسنرز کو ہیں پسند۔ سو ویل لسنرز، اگر آپ نے ابھی تک اس خوبصورت سے ایکسائٹنگ سے ڈے کا آغاز نہیں کیا تو کوئی بھی بات نہیں، آئیے مل کر کرتے ہیں اس خوبصورت سے ایکسائٹنگ سے ڈے کا آغاز، کیونکہ ایک نیا دن آپ کا منتظر ہے۔ سو اس امید کے ساتھ کہ ہر دن انسان کی زندگی میں لے کر آتا ہے بہت ساری اچھی تبدیلیاں، کہیں کوئی چیز ہمارے لیے بن جاتی ہے ایک اچھا ماڈل، تو کہیں کوئی چیز ہمیں دیتی ہے بہت زیادہ اسٹرینتھ، موٹیویشن۔ سو اگر آپ کی زندگی میں ہر آنے والے نئے دن کے ساتھ اچھا ہوتا ہے تو اٹس اے بلیسنگ فار آل آف یو، لیکن اگر آپ کی زندگی میں ہر آنے والے دن کے ساتھ کچھ اچھا نہیں بھی ہوتا تو گھبرانے کی کوئی بات نہیں، کیونکہ آپ کی زندگی کے جتنے بھی برے ایکسپیرینسز ہوتے ہیں وہ آپ کو اسٹرینتھ دیتے ہیں، آپ کو موٹیویٹ کرتے ہیں ان دنوں کے لیے جہاں آپ سب سے زیادہ ویک ہوتے ہیں۔ سو اگر آپ ان چیلنجز کا سامنا نہیں کریں گے تو آپ زندگی میں کبھی بھی بڑے خطرات سے نہیں گزر سکتے۔ سو جو لوگ چاہتے ہیں کہ زندگی ان کے لیے ایک موڑ پر جا کر بن جائے خوبصورت، آرام دہ، سو ان کو ان چھوٹے چھوٹے چیلنجز سے تو گزرنا ہی پڑتا ہے۔ سو ویل لسنرز، اسٹارٹ کیجیے اس خوبصورت سے دن کا ایک اچھے سے ہیلدی سے میل کے ساتھ، کیونکہ ایک اچھا دن تبھی اچھا بن سکتا ہے جب آپ کے پاس ہو بھرپور انرجی کا ڈوز۔ سو انرجی کہاں سے آتی ہے؟ انرجی کنزیوم ہوتی ہے صرف اور صرف ایک اچھے ہیلدی میل کے ساتھ۔ سو اسی لیے لسنرز، ہمیشہ کی طرح آج بھی میں آپ سبھی کو یہی ریکمینڈ کروں گی کہ آپ جب بھی صبح اٹھیں اور ایک نئے دن کا آغاز کرنے لگیں تو آپ سب سے پہلے کیا کیا کریں؟ سب سے پہلے تو آپ ایکٹیو ہو جائیں، آپ بیلکنی میں آئیں، باہر کا ویو انجوائے کریں، کیونکہ صبح صبح جب آپ باہر کا نظارہ دیکھتے ہیں یا پھر آپ کوئی ایسی چیز دیکھتے ہیں جو نیچر کے قریب ہوتی ہے تو اٹ میکس یو فیل لائک اے ویری پلیزنٹ اینڈ ویری پریکاشیس فیلنگ۔ اور ساتھ ہی ساتھ آپ 2 سے 3 سیکنڈس میں یا پھر 2 سے 3 منٹس میں جلدی سے اپنے لیے بنا لیجئے چائے کا ایک مگ، اور پھر چائے کے اس مگ یا پھر کافی کے اس مگ کے ساتھ آپ اپنے پورے دن کو اچھے سے آرگنائز کر لیں، کیونکہ آئی فیل لائک کہ مینجمنٹ از دا کی ٹو سکسیز۔ سو اگر آپ چاہتے ہیں کہ یہ جو آپ کا دن ہے یہ بہت ہی زیادہ اچھا گزرے، ساتھ ہی ساتھ پروڈکٹیو بن جائے، تو سب سے پہلے تو آپ کو اچھی پلاننگ کرنی ہوگی، کیونکہ جب آپ پلان کر لیں گے ہر چیز کو باقاعدہ پراپرلی تو وہ چیزیں خود بخود سے اچھی ہو جائیں گی۔ سو سب سے پہلے آپ اس کافی کو مگ کو ختم کیجئے اور پھر اس کے بعد کچھ اچھا سا، کچھ ہیلدی سا کھا لیجئے، کیونکہ آپ نے ایک پورا دن سٹرگل کرنی ہے، گھر سے باہر نکلنا ہے۔ اب ہمارے بہت سارے لسنرز ہیں، آئی نو ہو سکتا ہے آپ میں سے بہت سارے ایسے لوگ ہوں جو کہ جاب کرتے ہوں، تو کہیں کچھ ایسے لوگ بھی ہوں جو کہ ہوں اسٹوڈنٹ۔ سو آئی نو اگر آپ اسٹوڈنٹ ہیں یا پھر آپ کر رہے ہیں کوئی بھی جاب، تو ہر طرح کے کام میں ڈفرینٹ طرح کے چیلنجز کا سامنا تو کرنا پڑتا ہے۔ سو پھر خود کو اتنی انرجی دیجیے کہ آپ پورا دن ان چیلنجز کا سامنا کر سکیں۔ ساتھ ہی ساتھ لسنرز، آپ کا حال چال پوچھنا تو میں بھول ہی گئی، تو سب سے پہلے بتائیے کہ کیسے ہیں آپ سب؟ امید کرتی ہوں آپ سب ٹھیک ٹھاک ہوں گے، خیریت سے ہوں گے اور اس خوبصورت سی زندگی میں کہیں نہ کہیں مگن ہوں گے۔ سو ویل لسنرز، بتائیے گا کہ آج کے دن کے حوالے سے آپ کے کیا پلانس ہیں، کیا گولس ہیں، کیا کرنے والے ہیں اور کیا کرنے کے ارادہ رکھتے ہیں۔ اور ساتھ ہی ساتھ لسنرز، اب آپ سوچ رہے ہوں گے کہ کس طرح سے آپ مجھے اطلاع دے سکتے ہیں، سو میں آپ کو بتا دیتی ہوں وہ تمام طریقے جن کے تھرو آپ مجھ سے شیئر کر سکتے ہیں اپنا فیڈ بیک، اپنی تھنکنگ، اپنی سوچ وچار۔ سو اگر آپ
चाहते हैं कि आप हमारे इस प्रोग्राम यानी दीवा डायलॉग का हिस्सा बन जाएं, सो बहुत ही सिंपल सा तरीका है, आपको कुछ भी ज़्यादा नहीं करना, सिंपली आपको हमारा दिया गया व्हाट्सएप नंबर कर लेना है सेव। सो नंबर आपसे शेयर करती हूँ, हमारा ऑफिशियल व्हाट्सएप नंबर है 01157100971। सो जल्दी से कर लीजिए इस नंबर को सेव, और सेव करने के बाद ये ना सिर्फ एक नंबर है बल्कि है एक रबते का ज़रिया। सो इसके थ्रू आप शेयर कर सकते हैं हमसे वो तमाम तर बातें जो आप शेयर करना चाहते हैं अपने किसी चाहने वाले से, किसी लव्ड वन से, या कभी कभी ऐसा होता है कि हमारा दिल करता है कि कोई हमें सुने, हमें समझे, और फिर हमारे एक्सपेक्टेशंस के अकॉर्डिंग हमें कोई भी अच्छी सी एडवाइस दें। सो अगर आप भी चाहते हैं कि आपको किसी भी किस्म की कोई भी एडवाइस हम दें, तो उसके लिए आपको हमसे शेयर करने होंगे अपने ख्यालात। सो मैं लिसनर्स, मैं पूरी कोशिश करूंगी कि कुछ आपको इस प्रोग्राम के थ्रू अपनी ज़िंदगी की हालात हाजरा से आगाह करूँ, और साथ ही साथ कुछ आपकी पर्सनल लाइफ के मतलब भी डिस्कशन करें। सो ये था वो हमारा ऑफिशियल नंबर जो कि मैंने आपसे शेयर कर दिया है। अब आपने बस करना ये है कि आपने डायल करना है ये नंबर। नंबर डायल करने के बाद आपने अपना नाम, नाम के साथ कोई भी प्यारा सा पैगाम या जो कुछ आप शेयर करना चाहते हैं हमसे, हमें लिखकर भेज देना है। फिर उसके बाद हम उसको प्रोग्राम में ज़रूर शामिल करेंगे। साथ ही साथ लिसनर्स, अगर आप चाहते हैं आपकी कोई भी फरमाइश हो किसी भी स्पेसिफिक टॉपिक के हवाले से, या आपको कोई भी स्पेसिफिक रेसिपी चाहिए हो, या कोई ब्यूटी टिप, या इवन अगर आप चाहते हैं कि हम आपका कोई भी पसंदीदा साउंड ट्रैक अपने इस प्रोग्राम का हिस्सा बनाएं, तो उसके लिए सिंपली आपको हमारे इस दिए गए व्हाट्सएप नंबर पर जाके एक टेक्स्ट करके हमें बताना है। आपकी हर तरह की रिकमेंडेशंस को हम ज़रूर कंसीडर करेंगे एंड बनाएंगे अपने इस प्रोग्राम का हिस्सा। जी तो लिसनर, साथ ही साथ आप सभी से शेयर करती हूँ कि किस तरह से आप कर सकते हैं हमें ट्यून। सो www.radiofaza.com.uk ये है हमारी ऑफिशियल वेबसाइट। सो आप इस वेबसाइट के थ्रू ना सिर्फ हमें ट्यून कर सकते हैं बल्कि आप जान सकते हैं रेडियो फजा 97.1 FM से जुड़ी हुई हर तरह की मालूमात। सो अगर आप जानना चाहते हैं कि रेडियो फजा 97.1 FM पर अब कौन से नए इवेंट्स हैं आने वाले, और साथ ही साथ अगर आप ये जानना चाहते हैं कि आप किस तरह से बन सकते हैं इस फैमिली का हिस्सा, तो वो हर तरह की इन्फॉर्मेशन आपको मिलेगी सिर्फ और सिर्फ इस वेबसाइट पर। साथ ही साथ लिसनर्स, आपको बता देती हूँ कि हमारी एप्लीकेशन को इंस्टॉल करने का भी तरीका बहुत सिंपल सा है। सो सिंपली आपको जाना है एप्पल स्टोर या फिर गूगल स्टोर, वहाँ जाके आपने सर्च करना है रेडियो फजा 97.1 FM, और विद इन अ फ्यू सेकेंड्स आने वाली पहली एप्लीकेशन जिसका आइकन है पर्पल कलर का, जी हाँ यही है हमारी ऑफिशियल एप्लीकेशन। सो वो बिना टाइम वेस्ट किए जल्दी से कर लीजिए इसको इंस्टॉल और बन जाइए हमारी इस फैमिली का हिस्सा। सो वेल लिसनर्स, ये थे वो सभी तरीके जिनके थ्रू आप हमसे और हम आपसे जुड़ सकते हैं। सो मैंने एक एक करके सब आपसे कर दिए हैं शेयर। अब ये आप पे डिपेंड करता है कि आप किस तरह से हमारे साथ जुड़ते हैं और आप हमें अपनी मौजूदगी का एहसास किस तरह से दिलाते हैं। सो डियर लिसनर्स, आज के दिन के हवाले से बात कर लेते हैं। सो आज है मंडे। मंडे मीन्स द स्टार्ट ऑफ द वीक, और जिस तरह से हम हर एक चीज़ के आगाज़ में होते हैं बहुत ही ज़्यादा एक्साइटेड, एनर्जेटिक, तो आई नो देर आर टू टाइप्स ऑफ पीपल इन दिस वर्ल्ड। सो द कैटेगरी वन इज़ जो कि मंडे को लेके बहुत ही ज़्यादा डिसहार्ट होते हैं। सो इनका कहना और मानना ये है कि अच्छा भला संडे चल रहा था, कितना मज़ा आ रहा था, संडे को हम आराम करते हैं, घर पे रहते हैं, फैमिली के साथ टाइम स्पेंड करते हैं, एंड उफ अगेन फिर से आ चुका है मंडे, और उनका बिल्कुल भी दिल नहीं कर रहा होता कि वो मंडे को स्टार्ट करें या फिर अपनी दोबारा से उसी हैक्टिक रूटीन की जानिब बढ़ें। अब जरा बात कर लेते हैं हम कैटेगरी नंबर टू की, यानी कि उन लोगों की जो कि मंडे को एज अ साइन समझते हैं एक न्यू जर्नी के स्टार्ट का। सो बहुत सारे लोग ऐसे भी हैं जो ये समझते हैं या उनका ये मानना है कि ओ वाओ ग्रेट अगेन मंडे, यानी कि जो काम, जो टास्क हम अपने प्रीवियस वीक में नहीं कर सके कंप्लीट, तो हम अपने उन तमाम तर टास्क को इस वीक में कंप्लीट करेंगे, हम खुद को मज़ीद बेहतर बनाएंगे और हम अपनी ज़िंदगी का कोई भी वक्त ज़ाया नहीं होने देंगे। सो दे लिसनर्स, ज़रा बताइएगा कि आपका ताल्लुक इन दोनों में से किस कैटेगरी से है। सो अगर आप कैटेगरी नंबर वन से बिलोंग करते हैं तो तब भी आप हमसे शेयर करें, और अगर आप कैटेगरी नंबर टू से बिलोंग करते हैं सो तब भी हमसे शेयर करें।
हम भी तो ज़रा देखें कि हमारे लिसनर्स के मन में इस वक्त क्या चल रहा है। वेल, अगर आप मुझसे पूछें कि मैं किस कैटेगरी से बिलोंग करती हूँ, तो मेरा थोड़ा सा 50-50 है। आई फील लाइक कि कभी कभी दिल करता है कि मंडे ना ही हो, लेकिन कभी कभी मेरा दिल करता है कि मंडे हो और मैं कुछ प्रोडक्टिव करूँ और कुछ मोटिवेटेड करूँ। सो ये मिक्सड एंड मैच किस्म की फीलिंग्स हैं, सो हर मंडे के स्टार्ट में हमेशा से मेरे साथ रहती हैं। तो मैं लिसनर, जिस तरह से आगे मैं बात कर रही थी कि इस खूबसूरत दिन को हम किस तरह से आगाज़ कर सकते हैं एक खूबसूरत से अच्छे से हेल्दी से मील के साथ, ठीक उसी तरह से अगर हमें चाहिए एनर्जी का डोज, तो एनर्जी और माइंड को हम रिफ्रेश कर सकते हैं सिर्फ और सिर्फ म्यूज़िकल ट्रैक से। तो आप ही मुझे कोई अच्छा सा ट्रैक सजेस्ट कर सकते हैं। वेल, फ़िलहाल के लिए मैं एक ट्रैक प्ले करने जा रही हूँ जो कि आजकल मेरा बहुत ही ज़्यादा फेवरेट है। सो अगर आप को भी वो ट्रैक अच्छा लगा तो ज़रूर मुझे बताइएगा। तो फिलहाल के लिए सुनते हैं ये प्यारा सा ट्रैक। ट्रैक के उस पर होती है आपसे मुलाकात और फिर प्रोग्राम का बाकायदा तौर पर आगाज़ करते हैं और गुफ्तगू का सिलसिला आगे बढ़ाते हैं। सो फिलहाल के लिए सुनिए ये खूबसूरत सा ट्रैक।

जी हाँ, तो वंस अगेन वेलकम बैक। एक बार फिर से खुश आमदीद करते हैं तमाम सुनते की समातों को रेडियो फजल 97.1 एफएम के लाइव स्टूडियो से। प्रोग्राम आप सुने हैं लंच बॉक्स लॉन्च आवाज, आप सुने हैं सलो राज की, जहाँ पर मेरा आपका साथ रहता है ठीक ठीक 2 बजे तक। और अभी उसी के साथ साथ प्रोग्राम में एक छोटी सी फरमाइश को पूरा किया, फरमाइश के उस पर मेरी रही आपसे एक बार फिर मुलाकात। और दिलों को थाम लीजिए क्योंकि बहुत ही जल्द जो है वो म्यूजिक का सेगमेंट स्टार्ट होने वाला है, और उसमें जो इतने मजे के मैं ट्रैक शामिल करने वाली हूँ ना, और पहला ट्रैक जो अपनी पसंद का शामिल करूँगी, फिर उसके मुताबिक उसी की तरह के मेरे पास फरमाइश भी आनी है, आप देख लीजिएगा। वो थोड़ा सा टॉपिक को डिस्कस कर लेते हैं, जो हमारा आज का टॉपिक है पॉजिटिव थिंकिंग। सो अभी जो है वो पॉजिटिव थिंकिंग के बारे में मेरे ख्याल से काफ़ी इन्फॉर्मेशन मैं आप तक पहुँचा चुकी हूँ, लेकिन मेरा एक अपनी तरफ से एक सवाल है आप लोगों से कि हमें अपने आप से 3 सवाल जो है वो करने चाहिए। भाई आज मेरी ज़िंदगी में कौन सी अच्छी चीज़ मौजूद है? आज मुझे बताना है कि आपकी ज़िंदगी में कौन सी एक ऐसी अच्छी चीज़ मौजूद है जिसे आपको देखकर हौसला मिलता है, जिसको देखकर आपको खुशी मिलती है, और आपकी ज़िंदगी में अपने लिए एक छोटा सा जो है वो अच्छा कदम क्या उठा सकते हैं, मतलब एक अच्छी जो है वो बेहतरी की तरफ जाने के लिए अगर आप सोचें कि आपको ये करना चाहिए, तो उसके लिए आपके दिमाग में ऐसी कौन सी चीज़ है जो आप करना चाहते हैं। और नंबर 3 जो है ना, वो गुजरी हुई मुश्किलों से हमने क्या सीखा, आपने क्या सीखा। बहुत से लोग ऐसे होते हैं जो मुश्किलों से डर जाते हैं, लेकिन मुश्किलें जो है वो कुछ टाइम की होती हैं, सो उनको पॉजिटिव लेकर हमें चलना चाहिए। हम हमेशा हालात के मालिक नहीं होते, लेकिन अपनी तवज्जो के मालिक जो है ज़रूर हो सकते हैं, और जिस चीज़ पर हमारी तवज्जो रहती है अक्सर वही चीज़ वही जो है ना हमारी सोच पर असरअंदाज भी होती है। सो इसीलिए आज अपनी तवज्जो उन चीज़ों पर रखें जो आपके पास हैं, उन रस्तों पर रखें जो आप अभी जिन पर आप चल रहे हैं, उन इम्कानात पर यकीन रखें जो अभी आपके सामने आना काफ़ी हैं, बाकी हैं सॉरी। सो पॉजिटिव सोच दूसरों के लिए, दूसरों की राय और हमारी सोच जो है वो थोड़ी थोड़ी मुख्तलिफ होती है, लेकिन अभी जो है अब उसके बारे में बात कीजिए तो हमारी ज़िंदगी में बहुत से लोग हमें अपनी राय देते हैं, मतलब हमारे माशरे में जो है ना ज़्यादा राय देने वाले इंसान को बेवकूफ़ समझा जाता है, और ज़्यादा चुप रहने वाले इंसान को भी बेवकूफ़ी समझा जाता है, मतलब हम दोनों लिहाज से जो है ना वो बेवकूफ़ी हैं। अगर हम ज़्यादा बोलेंगे तब भी हम बेवकूफ़ हैं, अगर हम कम बोलेंगे तब भी हम बेवकूफ़ हैं, इट्स मीन कि हमें कुछ पता ही नहीं है। सो कोई कहता है कि तुम ये नहीं कर सकते, कोई हमारी गलतियों की निशानदेही करता है, और कभी कभी किसी की एक जो है वो गलत बात हमारे जहन में इतनी जगह बना लेती है कि हम अपनी सलाहतों पर ही शक करने लग जाते हैं। और अब मेरे साथ भी ऐसा होता है कि मुझे अगर कोई बात बुरी बोल दे या कोई बुरी लग जाए तो इस तरह का फील होने लग जाता है कि यार मतलब उसने ऐसा बोला तो बोला क्यों। फिर अभी मैं जब थोड़ी एज में आई तो मुझे पता चला कि नहीं, अगला इंसान तो बोलेगा सो बोलेगा, हमें अपनी सोच पे डिपेंड करना है कि हमने क्या सोचना है, हम जिस तरह का सोचेंगे उसी तरह का होगा। अच्छी सोच जो है हमें ये सिखाती है कि हर राय को अपने दिल पर लेना ज़रूरी नहीं होता, लोग हमें अपनी सोच अपने तजुर्बात और अपने नज़रिए के मुताबिक देखते हैं, इसीलिए किसी का आपके बारे में जो है वो गलत ख्याल भी नहीं कि वो हकीकत भी हो। कभी कभार जो है कुछ लोगों को चेहरे पढ़ने आ जाते हैं, कुछ तो पढ़ लेते हैं, बट ज़रूरी नहीं है कि उनकी राय हमेशा हमेशा के लिए जो है हकीकत हो। और याद रखें कि हर आवाज़ को अपने दिल तक पहुंचने की इजाज़त ना दे। अगर हर आवाज़ को अपने दिल तक पहुंचने की इजाज़त दी भी है तो उसको सिर्फ पहुंचने की हद तक रखें, ना कि उसको फील करें। कुछ आवाज़ें सिर्फ सुनने के लिए होती हैं, मानने के लिए नहीं होती। सो ये आप पे डिपेंड करता है कि हर आवाज़ को अपने दिल तक पहुंचने की इजाज़त आप ना दें। अपनी सोच की हिफाजत कीजिए क्योंकि दुनिया आपको अपनी नज़र से देखेगी, लेकिन आपको अपनी ज़िंदगी अपने जो है ना यकीन के साथ गुजारनी है। दूसरों की रवैये दूसरों की राय जो है सुनकर उन पर अमल कर फिर आप अपनी ज़िंदगी को नहीं जी सकते। वो कहते हैं ना, जब आप अपनी ज़िंदगी की डोर किसी दूसरे के हाथ में पकड़ा देते हैं तो फिर वो लोग उसको अपनी मर्ज़ी से खींचना शुरू कर देते हैं,
اور جب لوگ اس کو اپنی مرضی سے کھینچنا شروع کر دیتے ہیں نا, تو آپ یقین جانیں کہ آپ کی زندگی ان بیلنس ہو جاتی ہے. اسی لیے کہتے ہیں کہ اپنی پہچان کسی اور کے رائے کے حوالے نہ کریں, اپنی زندگی کی ڈور کسی اور کے ہاتھ میں نہ دیں. اچھی سوچ اگر دیکھی جائے پوزیٹیو تھنکنگ, اس کا مطلب یہ نہیں ہے کہ مطلب ہر چیز کو ہی ہمیں آسانی کی نظر سے دیکھیں. زندگی میں کچھ فیصلے جو ہیں ایسے ہوتے ہیں جن میں ہمیں فوری طور پر جو ہے وہ معلوم نہیں ہوتا کہ نتیجہ کیا ہوگا. ایسے وقت میں اچھی سوچ ہمیں یہ نہیں کہتی کہ سب کچھ جو ہے وہ یقیناً اچھا ہی ہوگا, بلکہ یہ سکھاتی ہے کہ میں سوچ سمجھ کر فیصلہ کر سکتی ہوں اور جو نتیجہ آئے گا اس سے جو ہے وہ سیکھا بھی جائے گا اور سمجھا بھی جائے گا. کبھی ہمیں کسی موقع کو چھوڑنا پڑتا ہے, کبھی کسی پرانی عادت کو بدلنا پڑتا ہے, اور کبھی جو ہے وہ کسی ایسے رستے سے واپس آنا پڑتا ہے جو ہمارے لیے مناسب نہیں ہوتی. یہ سب آسان نہیں ہوتا, لیکن ایک اچھی سوچ جو ہے نا وہ آپ کو ایک اچھی سوچ, ایک اچھے ذہن کے کی شکست کی بجائے تجربہ دیکھنے کی کوشش کرتا ہے. سوبر بہت سی ایسی چیزیں ہوتی ہیں جو ہمیں سمجھ میں نہیں آتی, بہت سی چیزیں ایسی ہوتی ہیں جن کا ہم پازیٹیو تھنکنگ ملا کر بھی اس کو پازیٹیو طریقے سے سوچ نہیں پاتے, کیونکہ وہ کہتے ہیں نا ہر فیصلہ کامل نہیں ہوتا, غلطی ہو جائے تو خود کو ختم نہیں کرنا بلکہ ایسے سمجھنا ہے کہ بہتر فیصلہ کرنا ہے ہمیں, ہم اپنی بہتری کا فیصلہ خود کر سکتے ہیں. تبدیلی سے جو ہے وہ نئی شروعات ہو سکتی ہے, اکثر اوقات نئی شروعات ہو جاتی ہے, اکثر اوقات لوگ اس کو وہیں پر ختم سمجھ لیتے ہیں, مطلب اپنی زندگی کا آخری ٹائم سمجھ لیتے ہیں. سو آپ امید کے ساتھ حقیقت پسند رہیں. اچھی سوچ کا مطلب حقیقت سے آنکھیں بند کرنا نہیں, بلکہ حقیقت کو سمجھ کر بہتر رستہ تلاش کرنا ہے. زندگی میں ہر رستہ جو ہے آسان نہیں ہوگا, یہ ہمیں بات سمجھنی چاہیے. ہر فیصلہ درست ثابت نہیں ہوگا, لیکن اگر سوچ جو ہے وہ اچھی ہوگی, نیت اچھی ہوگی, کوشش جاری ہوگی, تو انسان ہر تجربے سے جو ہے کچھ نہ کچھ حاصل کر ہی سکتا ہے. آپ نے دیکھا ہوگا کہ ہم اکثر جو ہے اپنی زندگی میں ان چیزوں کے بارے میں سوچتے رہتے ہیں جو ہمیں حاصل نہیں ہوتی, لیکن جو چیزیں ہمارے پاس موجود ہیں ان کی قدر کرنا ہم بھول جاتے ہیں. اچھی سوچ کا ایک اہم حصہ جو ہے وہ شکر گزاری بھی ہے. ہر چیز پہ شکر گزاری کرنا, شکر گزاری کا مطلب یہ نہیں کہ انسان اپنی جو ہے خواہشات چھوڑ دے, بلکہ یہ ہے کہ مستقبل کے لیے کوشش کرتے ہوئے موجودہ نعمتوں کی قدر بھی کرے. کبھی کبھی جو ہے ایک پرسکون دن کسی اپنے کی جو حیریت ایک اچھی گفتگو یا کسی مشکل کے بعد سکون کا مل جانا بھی بہت بڑی نعمت ہوتی ہے. ایک خوبصورت بات ایک میرے دماغ میں اچانک سے آئی ہے, میں نے سوچا کیوں نہ اس کو بھی شامل کروں. خوشی ہمیشہ زیادہ حاصل کرنے سے نہیں ملتی, کبھی کبھی جو ہے نا وہ موجودہ چیزوں کی قدر کرنا بھی جو ہے دل کو سکون دے دیتا ہے. سو سامین, اگر آپ کا کوئی اس طرح سے اس چیز کو لے کر, کوئی ٹاپک کو لے کر کوئی سوال موجود ہو تو مجھے لازمی بتائیے گا. سو میری طرف سے سامعین آپ کے لیے ایک سوال ہے کہ اگر آپ کو آج اپنی زندگی کی صرف تین چیزوں کے لیے شکر گزاری کرنی پڑے تو وہ کون سی ایسی چیزیں ہوں گی جن کو آپ سوچ کر یہ مائنڈ میں لا کر یہ بات کہہ سکتے ہیں کہ مطلب گڈ نے اچھا کیا ہے. زندگی میں جو نہیں ملا اس کے لیے کوشش ضرور کریں, لیکن جو مل چکا ہے اسے معمولی نہ سمجھیں, کیونکہ اچھی سوچ جو ہے ہمیں صرف آگے بڑھنا نہیں سکھاتی بلکہ رستے میں موجود خوبصورتی کو جو ہے وہ محسوس کرنا بھی سکھاتی ہے, اور ان چیزوں پر شکر ادا کرنا سکھاتی ہے جو اوپر والے کی ذات نے جو ہے نا ہمارے لیے دی ہیں. سو اللہ بی سی کے ساتھ ساتھ گپ شپ کا سلسلہ آپ کے ساتھ جاری رہے گا, پروگرام میں کوچ اور ٹریک شامل کریں گے. میں کافی ٹائم سے جو ہے نا اس ٹریک کو پروگرام میں پلے کرنا چاہ رہی ہوں, لیکن وہی بات آ گئی کہ میری فرمائش وہیں رہ جاتی ہے, بٹ ابھی فرمائش پوری نہیں کرنا چاہتی تھی, لیکن میرے پاس اس ٹریک کی فرمائش بھی آن پہنچی. کبھی کبھار ایسا ہوتا ہے اتفاقاً کہ میں جو ٹریک سننا چاہتی ہوں وہ پروگرام میں میرے پاس فرمائش آ جاتی ہے, اور ابھی آپ کو بتایا ابھی کیا ہوا ہے, ابھی دراصل میں نے یوٹیوب اوپن کیا نا تو گانا سرچ کرنے کے لیے, تو اچانک دماغ میں ایک گانا آیا تو میں نے سوچا کہ کیوں نہ اس ٹریک کو پروگرام میں شامل کروں, لیکن ابھی میرے صرف دماغ میں آیا تھا اور میں نے جیسے ہی یوٹیوب اوپن کیا تو وہ اچانک سے میرے سامنے آ گیا.
सो कभी कभी सोचा भी नहीं होता कि जो चीज़ हम सोचेंगे वो हो भी जाएगी पूरी, मतलब आई डोंट नो, ऐसा कभी कभार ही होता है। और फिर मैंने अचानक से सोचा कि काश अगर मैं अभी इस टाइम कुछ और सोचती तो क्या पता वो भी पूरा हो जाता। सवाल आपके साथ की बेहद ज़रूरत है हमको, आप हमें अपनी मौजूदगी का एहसास दिलाइएगा। प्रोग्राम में शामिल होने का तरीका कर अगेन बता देते हैं 01157100971। उम्मीद करते हैं कि आपको आज का दिन अच्छा लग रहा होगा, आज का साथ भी पसंद आ रहा होगा, और आज का जो टॉपिक मैंने रखा ना पॉजिटिव थिंकिंग के हवाले से, बहुत बहुत बहुत मज़े का टॉपिक है और मुझे बहुत मज़ा आ रहा है इस पर गपशप आपसे करने का। सो अभी दिलों को थाम लीजिए, एक बड़ी खूबसूरत सा ट्रैक प्रोग्राम में शामिल करने लगे हैं। अभी ये ट्रैक तकरीबन टिकटॉक पर भी काफ़ी ज़्यादा वायरल है और काफ़ी ज़्यादा मैंने इसकी मीम्स भी देखी हैं, इस गाने पे मैंने काफ़ी ज़्यादा वीडियोस भी देखी हैं। सो आइए चलते हैं इस ट्रैक की जानिब, इस ट्रैक के उस पार मेरी होगी आपसे मुलाकात। Well, stay tuned for the 97.1 FM and DAB. साथ दीजिएगा और साथ होने का एहसास दिलाइएगा, ट्यून करके रखिएगा for the 97.1 FM को एंड DAB को।